nyame ye waye ye fe ye waye ye mama hey ye waye ye fo ye na kaye die nyonyo ba peja ye shwe die nyonyo ye